0: पकड़ने वाले की पकड़ चाहे कितनी मजबूत हो वो वक्ती होती है, जबकि थामने वाले हाथ सारी जिंदगी साथ देते हैं। मुखलिस लोग अगर रूठ जाएं तो उन्हें मनाने में देर नहीं करनी चाहिए, और बुरे लोग छोड़ जाएं तो रब का शुक्र अदा करना चाहिए। मुखलिस लोगों का रूठना वक्ती तौर पर होता है, और बुरे लोग सिर्फ एक गलती की देर है, वो भूल जाएंगे कि आप कितने शानदार इंसान थे। याद रखिए कि इंसान की जिंदगी में जो मुश्किलात आती हैं वो हमेशा सजा नहीं होती, बल्कि कभी कभी ये नेमत के तौर पर भी आती हैं, ताकि इंसान अपने इर्द गिर्द जो रिश्तों नाम की मखलूक रहती है उसे आजमा सके।
1: पैगाम ऑन FM 107।
2: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राब्ता करें,
3: आज ही राब्ता करें
2: हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
4: आइए तलहा अशरफुज़्ज़मान के साथ सुनिए पर्ल्स ऑफ द कुरान सिर्फ FM 107 पर।
5: यहाँ दरअसल सवाल ये नहीं कि मैं वक्फा लेता हूँ या नहीं, असल सवाल ये है कि जब मैं अकेला होता हूँ तो मेरी सूरत हाल क्या होती है, मेरी कल्बी कैफियत क्या होती है। याद रखिए, खलवत या तन्हाई सिर्फ जिस्म को लोगों से अलग कर देने का नाम नहीं, असल खलवत ये है कि जहन भी कुछ देर दुनिया के मुसलसल हजूम से, भीड़ से आज़ाद हो, यानी इंसान अपने अंजाम, अपने सफ़र, अपने फैसलों और अपने रब के साथ अपने ताल्लुक को देख सके। अगर जिस्म तन्हा हो गया मगर जहन ख्वाहिशात, बेकाबू ख्यालात और उन्हीं चीज़ों में मुसलसल उलझता चला गया जिनसे निकलने के लिए वक्फा लिया गया था, तो सिर्फ बंद दरवाज़ा उसे बामकसद खलवत नहीं बना देता। खलवत की असल रूह महज बदनी तन्हाई नहीं बल्कि जहनी यकसुई और अपने बातिन की तरफ मुतवज्जे होना है। और अगर कोई मखसूस तन्हाई इंसान को बार बार गलत ख्यालात या हराम रवैयों की तरफ ले जा रही हो तो इस सूरत को जारी रखना खलवत के मकसद के खिलाफ हो जाता है। सामने कराम, इस मौजू से रिलेटेड एक दूसरा सिनेरियो है जहां वक्फा बंदे के लिए इम्तिहान बन जाता है। जैसे हमारे सामने एक ऐसा शख्स है जो लोगों के लिए कुछ मुफीद काम कर रहा है, लोगों को कोई मुफीद इल्म पहुंचाता हो, घर में ऐसी जिम्मेदारी उठाता हो जिस पर दूसरे लोग इंहसार करते हों। अब वो थक गया है, एक दिन कहता है मुझे सब कुछ छोड़कर चंद माह अपने आप के साथ रहना है, मैं अब किसी से नहीं मिलूंगा, कोई काम नहीं करूंगा। बाज़ोकात ऐसा होता है कि आप दरअसल ये वक्फा लेकर ऐसा दरवाजा मुकम्मल बंद करने जा रहे हैं जिसे बाद में दोबारा खोलना बहुत मुश्किल होगा। जैसे कोई शख्स बाकायदगी से पढ़ रहा हो, फिर एक तवील वक्फा आए और जब किताब दोबारा खोलने का वक्त हो तो वही चंद सफहात पहाड़ महसूस होने लगे। इसीलिए मौजू का मकसद खुलासा यानी इनकता या किनारा कशी नहीं, ये दरअसल तवाजुन का मसला है। मुमकिन है 10 कामों को 3 कर दिया जाए, मुमकिन है पब्लिक एक्टिविटी कुछ कम कर दी जाए, आप अपने अहलोयाल के लिए अपने लिए कुछ वक्त निकालें। याद रखिए, हर मुसलसल मसरूफियत मुफीद नहीं और हर वक्फा ये भी सुस्ती नहीं। एक शख्स इतना काम कर रहा है कि घर, सेहत, मुताला, अपने बातिन की कैफियत सब नज़रअंदाज हो गए और वो समझता है कि चूंकि मैं खैर में मसरूफ हूं इसलिए रुकना गलत है। दूसरी तरफ कोई शख्स मामूली थकन पर हर जिम्मेदारी से गायब हो जाता है और उसे वो कह रहा है कि भाई मुझे अपना मी टाइम चाहिए। तो दोनों तस्वीरों के दरमियान एक तवाजुन चाहिए। बहरहाल उम्मीद है कि ये मसला वाज़े हो गया होगा और इस कुरानी मोती की अहमियत को आप सब जान गए होंगे। लेकिन अब कोई ये सवाल कर सकता है कि दरअसल ये तन्हाई का वक्त कौन सा मुनासिब है। ओवरऑल सामिन किराम, जैसे कि हमने कई सारे मिसालें दी हैं हमारी दीनी इबादात में ही इस तरह की तन्हाई के अवकात बताए गए हैं, जैसे रात का आखिरी हिस्सा, इसमें कुछ खास नवाफिल की बात आई है और ये दरअसल ज्यादा पुरसकून वक्त है। किसी को फजर के बाद का वक्त ज्यादा सूट करता है। किसी शख्स के घर के हालात ऐसे हैं कि हफ्ते में एक सुबह आसानी से निकल सकती है। किसी के लिए महीने में एक तवील नशिस्त ज्यादा मुनासिब है। असल चीज ये नहीं कि हम सब एक ही वक्त पर कुछ इस तरह अपना पर फोकस करें, اصل یہ ہے کہ زندگی میں ایسا محفوظ وقفہ واقعی موجود ہو جس میں ہر طرف سے آنے والی آوازیں کچھ دیر کم ہو جائیں اور انسان اپنے باطن کو سننے کی مہلت دے۔ ہاں، مزید اس وقفے کو کسی غیر ثابت شرعی ریچول میں تبدیل کرنے کی بھی ضرورت نہیں، بلکہ یہ تو بالکل ممنوع ہے۔ بلکہ اس تنہائی کو آپ ذکر، دعا، تلاوت، تدبر، محاسبہ نفس، مطالعہ جیسے مشروع و مفید اعمال کے ساتھ مزین کریں۔ اور چلیں اب اسی تنہائی کو ایک منظر نامے کے ساتھ بیان کرتے ہیں۔ تصور کیجئے رات کا وقت ہے، کمرے میں ہلکی روشنی ہے، فون دوسرے کمرے میں ہے، سامنے قرآن رکھا ہے، ساتھ ایک نوٹ بک۔ ایک شخص وہاں بیٹھا ہے مگر آج وہ کوئی اسپیچ تیار نہیں کر رہا، کسی کامنٹ کا جواب بھی نہیں دے رہا، کسی کو امپریس بھی نہیں کرنی، آج آڈینس نہیں ہے۔ اور شاید پہلی مرتبہ کافی عرصے بعد اسے اپنے آپ سے جھوٹ بولنے کی ضرورت بھی محسوس نہیں ہو رہی ہے۔ وہ پچھلے چند مہینوں کو دیکھتا ہے، کچھ چیزیں بہت اچھی نظر آتی ہیں، کچھ فیصلے ایسے ہیں جن پر اسے خوشی ہے، لیکن پھر ایک گوشہ ایسا بھی آتا ہے جہاں نظر ٹھہر جاتی ہے، یہاں میں غلط تھا، پھر دوسرا، یہ تعلق میں نے ٹھیک نہیں سنبھالا، پھر اس معاملے میں شاید میں اپنی خواہش کو دلیل سمجھ بیٹھا تھا، اور کہیں یہ احساس کہ میں جس رفتار پر چل رہا ہوں اس رفتار میں منزل تو ہے مگر کیا یہ راستہ واقعی اسی منزل کی طرف جا رہا ہے؟ سامعین کرام، یہ لمحہ آسان نہیں ہوتا، کیونکہ لوگوں کے درمیان انسان اپنے بارے میں بہت سی کہانیاں قائم رکھ سکتا ہے۔ کوئی تعریف کر دیتا ہے، کوئی احترام سے مل لیتا ہے، کوئی کہتا ہے آپ بہت اچھا کر رہے ہیں، اور ہم آگے بڑھ جاتے ہیں۔ مگر اس تنہائی میں آپ کو واہ واہ اور شاباشی دینے والا کوئی نہیں، اور تب کبھی انسان پہلی مرتبہ اپنی زندگی کو کسی ریپوٹیشن کے بغیر دیکھتا ہے۔ اس آئینے کا مقصد انسان کو ذلیل کرنا نہیں، اپنے عیب دیکھنے کا مقصد اپنے آپ کو زخم پہنچانا نہیں، بلکہ حقیقت دیکھنا ہے تاکہ اصلاح ممکن ہو سکے۔ کیونکہ جو شخص یہ کہنے کی ہمت رکھتا ہے کہ ہاں یہاں کمی ہے، وہ اگلا سوال بھی پوچھ سکتا ہے کہ اب اسے بہتر کیسے کرنا ہے۔ اور یہاں آپ کی یہ تنہائی، آپ کا یہ وقفہ محاسبے سے آگے بڑھ کر منصوبہ اصلاح میں تبدیل ہوتی ہے۔ یہاں یہ سوال آ سکتا ہے کہ اگلے ہفتے میں کیا بدلوں گا، کون سی عادت کم کرنی ہے، کس سے بات صاف کرنی ہے، کون سا حق ادا کرنا ہے، فون کے استعمال میں کون سی حد قائم کرنی ہے۔ اور یہی وہ مقام ہے جہاں سورۃ الکہف کی آیت کے اس حصے کا مفہوم واضح ہو جاتا ہے۔ اصحاب کہف کا غار ایک حقیقی غار تھا، ایک مخصوص تاریخی اور ایمانی بحران کے اندر کی پناہ گاہ۔ ہم اس آیت سے جدید وقفے کے لیے کوئی مستقل فقہی حکم اخذ نہیں کر رہے ہیں، البتہ اس منظر سے ایک معنوی تصویر ضرور سامنے آتی ہے کہ کبھی بظاہر تنگ جگہ انسان کے لیے وسعت کا آغاز بن جاتی ہے، کبھی باہر دنیا بہت وسیع ہوتی ہے مگر انسان اپنے اندر گھٹا ہوا ہوتا ہے، اور کبھی چند خاموش لمحوں کی محدود جگہ اسے وہ چیز دکھا دیتی ہے جو مسلسل دوڑ میں نظر نہیں آ رہی تھی۔ یاد رکھیے، اصحاب کہف کے قصے کا مقصد یہ نہیں کہ ہر مومن اپنا غار تلاش کر کے معاشرے سے غائب ہو جائے۔ ہماری گفتگو میں کہف ایک وقفہ حفاظت و تجدید کی تصویر ہے، مستقل رہائش کا نقشہ نہیں۔ ویسے ہر کوئی اس بات پر متفق ہے کہ مستقل گوشہ نشینی یہ اسلامی آئیڈل نہیں، ہو بھی نہیں سکتا۔ عزلت اور مخالطت کا حکم حالات، فتنوں، حقوق، شخص کی صلاحیت اور نفع و ضرر کے اعتبار سے مختلف ہو سکتا ہے۔ اس لیے اس حدیث کو بھی اپنی جگہ رہنے دیجئے، المؤمن الذي يخالط الناس ويصبر على أذاهم خير من المؤمن الذي لا يخالط الناس ولا يصبر على أذاهم، یعنی لوگوں کے ساتھ رہنا، ان کے حقوق ادا کرنا، ان کی مشکلات برداشت کرنا اور خیر پہنچانا اسلامی زندگی کا بنیادی حصہ ہے۔ مگر اس حدیث کو یوں بھی نہ سمجھا جائے کہ اب انسان کو کبھی خاموش ہونے، سوچنے یا اپنے آپ کو سمیٹنے کی ضرورت ہی نہیں۔ مخالطت اصل ہو سکتی ہے، اور بامقصد خلوت یا تنہائی اس اصل کو بہتر نبھانے کی تیاری ہے، اور یہ ہمیشہ ایک دوسرے کے دشمن نہیں بلکہ ایک دوسرے کی تکمیل ہے۔ اور سامعین کرام، پروگرام کے اختتام پر ہماری پوری گفتگو کو ہم ایک جملے میں یوں سمیٹ سکتے ہیں کہ زندگی میں لوگوں کے درمیان رہنے کا ہنر بھی سیکھیے، और कभी अपने रब